0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स किप्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीत को जादू तपाईंकी रेडियो किप्स एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
1: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि
7: थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रांडेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेंज फैसिलिटी
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक

0: life-changing quotes. घृणाले अरूलाई नभएर पहिले तपाईलाई नै मार्छ। यो भनाई हो जेम्स हर्बर्टको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
4: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: Kips FM 98.3 megahertz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम Beauty, Health and Lifestyle. Keeps FM 98.3 megahertzमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.

मिठो घटनाहरू सुन्न सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ। फलो गर्नु होला हामी इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा। आइडी रहेको छ किप्स एफएम 98.3 MHz र तपाईँको साथमा छु म निजल। अहिले चाहिँ हामी लाग्दछौँ पहिलो सङ्गतर्फ। गीत रहेको छ हाकिम एन्ड ब्रिजेश श्रेष्ठको सङ्ग चिसो चिसो।

श्रोता मित्र कार्यक्रम विकली वर्ल्डमा हामी पहिलो न्यूजतर्फ लाग्न चाहन्छौँ। न्यूजको शीर्षक भनेर रहेको छ, 15 जना बिरामीको हत्या गर्ने जर्मन डाक्टरलाई जन्म कैद। पुरा न्यूज विकली वर्ल्डमा, जर्मनीको एक अदालतले आफ्ना 15 जना बिरामीको हत्या गरेको अभियोगमा 41 वर्षीय एक चिकित्सकलाई जन्म कैदको सजाय सुनाएको छ। बर्लिन स्थित अदालतले जोहानेस एम नाम गरेका ती पिलिएटिभ केयर विशेषज्ञलाई सन् 2021 देखि 2024 को बीचमा 12 महिला र 3 पुरुषको हत्या गरेकोमा दोषी ठहर गरेको हो। अदालतमा प्रस्तुत विवरण अनुसार ती डाक्टरले बिरामीहरूको घरैमा पुगेर उनीहरूको अनुमति बिना ज्यान लिने औषधिको मिश्रण सुई मार्फत दिएका थिए। मारिएका बिरामीहरू 25 देखि 94 वर्ष उमेर समूहका थिए। अनुसन्धानका क्रममा उनले आफ्नो अपराध दुखाउन कतिपय बिरामीको घरमा आगजनी गर्ने प्रयास समेत गरेको फेला परेको छ। सन् 2024 को जुलाईमा पक्राउ पर्नु अघि मात्र उनले एकै दिनमा 2 जना वृद्ध बिरामीको हत्या गरेको अभियोग लगाइएको थियो। लामो समय मौन रहेका ती चिकित्सकले गत महिना मात्र आफ्ना 12 जना बिरामीको हत्या गरेको स्वीकार गरेका थिए। उनले बिरामीहरूलाई पीडा र असक्तताबाट मुक्त दिन र उनीहरूको भलाइका लागि यस्तो कदम चालेको दावी गर्दै अदालतमा माफी मागेका थिए। तर पीडितका परिवारजनले भने चिकित्सकको दावीलाई अस्वीकार गरेका छन्। मृतकका आफन्तहरूले आफ्ना प्रियजनहरू बाँच्न चाहेको र भविष्यका लागि विभिन्न योजनाहरू बुनिरहेको बयान दिँदै डाक्टरको क्रूरताप्रति आक्रोश व्यक्त गरेका छन्। यो घटना यतिमै सीमित नहुने अधिकारीहरूको आशंका छ। अभियोजनकर्ताहरूले ती डाक्टरसँग जोडिएका अन्य 76 वटा शंकास्पद मृत्यु

घटनाहरूको अनुसन्धान गरिरहेका छन्। यदि यी थप घटनाहरूमा पनि उनी दोषी ठहरिएमा यो जर्मनीको इतिहासकै सबैभन्दा ठूलो सिरियल मर्डरको घटना हुनेछ। अदालतले डाक्टरको अपराधलाई अत्यन्त गम्भीर प्रकृतिको ठहर गर्दै उनलाई चिकित्सा पेसामा आजीवन प्रतिबन्ध लगाएको छ। साथै जेल सजाय पूरा भएपछि पनि उनलाई समाजका लागि खतरनाक हुन सक्ने भन्दै प्रिभेन्टिभ डिटेन्सनमा राखिने विशेष आदेश समेत जारी गरिएको छ। कार्यक्रम विकली वोलिजमा अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ तिम्रो हर सासमा मुभीबाट तिमी हुन्छ जहाँ जहाँ।

ओके विकली वर्ल्ड न्यूजमा हामी अर्को न्यूजतर्फ लाग्दैछौँ। न्यूज रहेको छ बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि मध्यरातदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता सामाजिक सञ्जाल एपहरू 16 र 17 वर्षका प्रयोगकर्ताका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म पूर्व निर्धारित रूपमा बन्द रहनेछन्। सरकारले स्वतः भिडियो चल्ने, अटो प्ले र अन्त्यहीन सामग्री देखाइरहने, इन्फिनिट स्क्रोल जस्ता दत लाग्न सक्ने सुविधाहरू पनि पूर्व निर्धारित रूपमा निष्क्रिय बनाउने योजना अघि सारेको छ। सरकारका अनुसार यी उपायले किशोरहरूको निन्द्रा सुधार्न, पढाइमा ध्यान केन्द्रित गर्न र परिवारसँग बिताउने समय बढाउन सहयोग पुग्नेछ। यद्यपि बाल बालिकाको अनलाइन सुरक्षाका लागि अभियान चलाउँदै आएकी एलेन रुमले प्रस्ताव पर्याप्त नभएको टिप्पणी गरेकी छन्। उनका 14 वर्षीय छोरा जुल स्विनीको सन् 2022 एउटा अनलाइन चुनौतीका कारण मृत्यु भएको उनको विश्वास छ। उनले किशोरहरूले सेटिङ परिवर्तन गरेर प्रतिबन्ध हटाउन सक्ने भएकाले यस्तो व्यवस्था प्रभावकारी नहुने बताइन्। उनका अनुसार यो 17 वर्षीय किशोरलाई मदिराको बोतल दिएर त्यसलाई अलिकति टाढा राखे जस्तै हो, किनभने उसले सजिलै फेरि उठाउन सक्छ। यो प्रस्ताव गत जुनमा बेलायत सरकारले 16 वर्ष मुनिका बालबालिकालाई केही सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेपछि आएको हो। यसअघि मेटाले उमेर प्रमाणीकरणको जिम्मेवारी सामाजिक सञ्जाल कम्पनी भन्दा उपकरण निर्माता कम्पनीहरूले लिनुपर्ने धारणा राखेको थियो। एप्पलले हालै आफ्ना नयाँ संस्करणका आइफोन र आइप्याडमा उपकरणकै स्तरमा उमेर प्रणालीकरण गर्ने सुविधा सुरु गरेको छ। अनलाइन सुरक्षा अभियानकर्ता भेरोनेस केड्रोनले सरकारले बाल बालिकालाई प्रविधिबाट टाढा राख्ने भन्दा पनि प्रविधि कम्पनीहरूले बाल बालिका समक्ष हानिकारक सामग्री पुर्याउन नपाउने व्यवस्था गर्नुपर्ने बताइन्। अनलाइन सुरक्षा मन्त्री किनेक्स नारायणले भने सामाजिक सञ्जाल कर्फ्यू र अटोप्ले जस्ता सुविधामा लगाइने सीमाले बेलायतलाई प्रविधि कम्पनी नियमनका दृष्टिले विश्वकै कडा मुलुकमध्ये एक बनाउने दावी गरे। प्रविधि मन्त्री लिज केन्डलले यी उपायले किशोर किशोरीलाई पर्याप्त निन्द्रा, अध्ययनमा एकाग्रता तथा परिवार र साथीभाइसँग गुणस्तरीय समय बिताउन मदत पुग्ने बताएकी छन्। तर विपक्षी कन्जर्भेटिभ पार्टीकी शिक्षा प्रवक्ता लौरा ट्रटले किशोरहरूले आफै बन्द गर्न सक्ने कर्फ्यूले कुनै उपलब्धि हासिल गर्न नसक्ने भन्दै सरकारको योजनाको आलोचना गरेकी छन्। सरकारले 18 वर्ष मुनिका प्रयोगकर्ताले एआई च्याटबोट सुरक्षित रूपमा प्रयोग गर्न सकुन् भनेर सेवा प्रदायकलाई नियमित विश्रामको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ। यी प्रस्तावहरू सन् 2026 अन्त्यसम्म संसदमा पेश गर्ने र अर्को वर्ष वसन्तदेखि 16 वर्ष मुनिका लागि लागू हुने सामाजिक सञ्जाल प्रतिबन्धसँगै कार्यान्वयन गर्ने सरकारको योजना छ। यद्यपि बाल सुरक्षा क्षेत्रमा काम गर्ने केही संस्था र विज्ञहरूले मध्यरातको सामाजिक सञ्जाल कर्फ्यू मात्राले अपेक्षित प्रभाव पार्नेमा शंका व्यक्त गरेका छन्। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी समृद्धि राय अनि वेगको आवाज सुन्छौ, थाहा छ।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: द वर्ल्ड्स फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड योर बिजी स्केड्युल. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: लो याद सुनाओ लो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा
1: दिल दीवाना बिन सजना के
0: आइतबार र मंगलबार दिवसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो कीप्स एफएम मा
2: Keep 98.3 FM, your companion.
3: Sadaphari Ghateka, Bishwaka Pramukh Gatividhiharuko Karyakram, Weekly World News, Weekly World News, Weekly World News.
4: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेसन किप्स एफएम 98.3 तपाईँ ट्युनिङ गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी लाग्दछौँ अर्को न्युजतर्फ न्युज भनेर रहेको छ सुरक्षा परिषद सुधारका लागि तत्काल कदम चाल्न भारतको आह्वान पुरा न्युज विकली वर्ल्ड न्युजमा भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको व्यापक सुधार अब थप टान नसकिने विषय भएको भन्दै विश्व संस्थाहरूलाई वर्तमान यथार्थ अनुकूल बनाउन तत्काल कदम चाल्न आह्वान गरेको छ भारतले सुरक्षा परिषदसँगै महासभाको भूमिका सुदृढ गर्न र आर्थिक तथा सामाजिक परिषद इकोसोकलाई थप प्रभावकारी बनाउँदै बहुपक्षीय प्रणालीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउनु पर्नेमा जोड दिएको हो संयुक्त राष्ट्र महासभाले भविष्यका लागि सम्झौताको समीक्षा गर्न आयोजना गरेको अनौपचारिक बैठक अन्तर्गत भविष्यका लागि बहुपक्षीयवाद विषयक मन्त्रीस्तरीय गोलमेज कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरिश पर्वथानेनीले वर्तमान विश्व संरचनाले समकालीन वास्तविकता प्रतिबिम्बित गर्न नसकेको बताए उनले बहुपक्षीयवादलाई प्रभावकारी बनाउन सुरक्षा परिषदको व्यापक सुधार महासभाको पुनर्जीवन तथा आर्थिक सामाजिक र वातावरणीय तीनै आयाममा दिगो विकास प्रवर्धन गर्न इकोसोकको भूमिका थप सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरे राजदूत पर्वथानेनीले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति सुरक्षा परिषदले प्रभावकारी प्रतिक्रिया दिन नसकेकाले संयुक्त राष्ट्र संघप्रतिको जनविश्वास कमजोर हुँदै गएको बताए प्रभावित जनताको पीड़ा अन्त्य गर्न परिषद प्रभावकारी हुन नसकेको भन्दै उनले संयुक्त राष्ट्र संघको मूल उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने क्षमतामाथि नै प्रश्न उठ्न थालेको धारणा व्यक्त गरे उनका अनुसार सुरक्षा परिषदको कमजोरीको मुख्य कारण यसको पुरानो संरचना हो सन् 1940 दशकको विश्व व्यवस्थालाई आधार बनाएर निर्माण गरिएको संरचनाले आजका जटिल चुनौतीको सामना गर्न नसक्ने भन्दै उनले सुधार सम्बन्धी अन्तर सरकारी वार्ता आईजीएन वर्षौंदेखि निष्क्रिय विहीन छलफलमै सीमित रहेको उल्लेख गरे कार्यसूचीका महत्वपूर्ण विषय अझै कागजमै सीमित रहेको भन्दै उनले यो अवस्था परिवर्तन हुनुपर्नेमा जोड दिए भविष्यका लागि सम्झौता बारे बोल्दै उनले त्यसमा समावेश केही प्रावधानप्रति भारतको गम्भीर असहमति भए पनि रचनात्मक सोचका साथ उक्त सम्झौतामा समर्थन जनाएको बताए राजदूत पर्वथानेनीले दिगो विकास लक्ष्य हासिल गर्न पर्याप्त किफायती र पूर्वानुमान योग्य वित्तीय स्रोत आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय वित्तीय संरचनामा पनि सुधारको आवश्यकता औल्याए अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई अझ प्रतिनिधिमूलक उत्तरदायी र विकासमुखी बनाउन पर्ने उनको भनाइ थियो उनले संयुक्त राष्ट्र सुरक्षा परिषद तथा अन्तर्राष्ट्रिय वित्तीय संस्था सहित विश्वव्यापी शासन प्रणालीमा आवश्यक सुधारका लागि हुने सबै सार्थक प्रयासमा भारतले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान र भावी चुनौती सामना गर्न सक्षम प्रभावकारी र समावेशी अन्तर्राष्ट्रिय संस्थाको निर्माणमा विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए हजुर विकली वर्ल्ड न्युजमा अब हामी हिम्मत मुभीबाट गीत सुन्छौँ र गीत रहेको छ आँखामा गाजल

अब कार्यक्रममा नेक्स्ट न्यूज तर्फ लागौ. न्यूज रहेको छ एआई नियमन गर्ने कानून बनाउने अस्ट्रेलियाको घोषणा. अस्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गर्न मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बानिजले घोषणा गरेका छन्. सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा अल्बानिजले एआई माथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हिततर्फ अघि बढाउने तरिका अप्नाउन सकिने बताए. एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेश गरिने प्रस्तावित नयाँ कानून बारे छलफल गर्न अस्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरू बीच छलफल हुने जनाएको छ. अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अन्य देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै उनले अस्ट्रेलियाको सन्दर्भमा एआईलाई आकार नियमन गर्ने चुनौती अझै ठूलो भएको जनाएको छ. अमेरिकी स्टार्टअप एन्ट्रोपिकले एआई मोडलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानून परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वयन गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बानिजको घोषणा आएको हो. यसैबीच संगीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबावको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन्. कुनै पनि कम्पनीले कलाकारको नियन्त्रण बिना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, संगीत, कला वा समाचार प्रयोग गर्न नहुने बताउँदै यस्ता कार्यहरू गैर कानूनी भएको उनले बताए. सरकारी तथ्याङ्क अनुसार मार्चसम्मका 3 महिनामा देशको आर्थिक वृद्धिमा डेटा सेन्टरमा भएको लगानी सबैभन्दा ठूलो योगदान भएको जनाएको छ. अल्बानिजले सरकारको अस्ट्रेलियाको रोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखेको बताए. सरकारले आफ्नो विभागको नीति निरीक्षण गर्न समर्पित कार्यालय सहित एआई प्रति आफ्नो प्रतिक्रिया अगाडि बढाउने उनले बताए. हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लागौ. गीत रहेको छ कहाँ होला मेरो मायालु बाई शिवराज गुरुङ एन्ड मेलिना राई.

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-12-35-44।
5: बाबु, पानीको बिल तिरिदे ल।
6: ल तिरिदे।
7: बाबु, बत्तीको बिल तिरिदे आज।
6: ल ल तिरिदे।
5: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
6: ल त्यो पनि तिरिदे।
5: तर सबै कुरा यति छिटो कसरी तिरिस्?
6: किनकि मसँग हाम्रो पात्र छ।
7: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
6: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888-98-012-35-888।
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: नेपाली चलचित्रका सदाबहार गीतहरू,
9: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.

0: 你不去钻骨头壳。
1: नेपाल भाषाया न्याय पुसे चौमेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: बी
3: एस
5: किप्स 98.3 एफएम योर कम्पानियन
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
7: श्रोता मित्र दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 यो कम्पानियन तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ र कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ र अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज रहेको छ इजरायलमा अक्टोबर 27 आम निर्वाचन हुने इजरायलले आगामी अक्टोबर 27 आम चुनाव गर्ने भएको छ प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नेतृत्वको सरकारले 4 वर्षे संसदीय कार्यकाल पूरा गरेपछि निर्धारित समयमै चुनाव हुन लागेको इजरायली सञ्चार माध्यमहरूले जनाएका छन् द टाइम्स अफ इजरायलका अनुसार सत्तारूढ लिकुड पार्टीका वरिष्ठ नेता ओफिर काजले चुनावको मिति पुष्टि गरेका छन् वर्तमान नेसेट सांसदको 4 वर्षे कार्यकाल जुलाई 17 समाप्त भइसकेको छ र त्यसै दिन संसद औपचारिक रूपमा निर्वाचन अवकाशमा प्रवेश गरिसकेको छ सत्तारूढ गठबन्धनले संसदीय कार्यतालिका पूरा गरी संविधान अनुसार निर्वाचन गराउन आग्रह गरेपछि निर्वाचन मिति तय गरिएको जनाएको छ निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले आफ्नो उम्मेद्वारको अन्तिम सूची आगामी 7 सेप्टेम्बर भित्र बुझाइसक्नु पर्नेछ सन् 2022 दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै पुनः सत्तामा फर्किएका प्रधानमन्त्री नेतन्याहूले सन् 2023 अक्टोबरमा हमासले गरेको आक्रमणपछि तीव्र राजनीतिक दबाव सामना गर्दै आएका छन् उनीमाथि सन् 2019 चलिरहेको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनवाई पनि जारी छ उक्त मुद्दामा दोषी ठहरिए जेल सजाय हुन सक्ने अवस्था रहेको छ यससँगै गाजा लेबनन र इरानसँग सम्बन्धित क्षेत्रीय द्वन्द्वको व्यवस्थापन र सुरक्षा नीतिलाई लिएर पनि नेतन्याहू सरकारमाथि स्वदेश तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर समीक्षा र आलोचना भइरहेको छ हजुर कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ गीत रहेको छ नेपाली मुभी फर्की फर्कीबाट टाइटल सङ्ग

हजुर, किप्स एफएम 90.3 अब हामी अर्को न्युजतर्फ लाग्दैछौँ। न्युज रहेको छ, बाबुको मृत्युको बदला लिएरै छाड्ने मोस्ताबा खामेनीको प्रतिज्ञा। इरानका सर्वोच्च नेता मोस्ताबा खामेनीले आफ्ना बाबुको बदला लिने प्रतिज्ञा गरेका छन्। आफ्ना बाबुको अन्त्येष्टिपछि जारी गरेको पहिलो सन्देशमा इरानका सर्वोच्च नेता मोस्ताबा खामेनीले यस्तो बताएका हुन्। अन्त्येष्टिमा सहभागी भएका लाखौँ मानिसहरूप्रति आभारी रहेको मोस्ताबाले बताए। इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा 28 फेब्रुअरीमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको थियो। खामेनीको अन्त्येष्टिमा सहभागी भएकाहरूले उनको मृत्युको बदला लिनुपर्ने माग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्याको षड्यन्त्र गरेको गोप्य जानकारी प्राप्त भएको बताएका छन्। उनले हत्या प्रयास भएमा सारा इरानलाई नै ध्वस्त गरिदिने चेतावनी दिएका छन्। कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट सङ्गतर्फ लागौँ। सङ्ग रहेको छ यवेश थापाको आवाजमा चङ्गा।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वोलिजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ KIPS FM 90.3 MHz, हामीलाई इन्स्टा र यस्तै टिकटकमा भेट्न सक्नुहुन्छ KIPS FM 90.3 MHz हाम्रो आइडी रहेको छ। यति भन्दै आजको लागि म निजल पनि बिदा भए। नमस्कार, टिके बाबा, सुन्दै गर्नुहोला KIPS FM 90.3 यो कम्पानियन।

0: al caramelo.
1: Life Changing Quotes. प्रत्येक सफल व्यक्तिको पछाडी घृणा गर्नेहरूको जमात हुन्छ। यदि तपाईलाई कसैले पनि घृणा गर्दैन भने सायद तपाई सफल हुनुहुन्न। यो भनाई हो प्रसिद्ध र्‍याप गायक एमिनेम को।
2: Hits FM 98.3 presents Pop Hour.
3: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
2: Every Friday 12 p.m.

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aunchu ma timro manko nazikai. Farki farki, basu ma timro gharko nazikai.
3: Purai ek ghanta, tinota movies ka superhit geetharu.
4: Three in one.
0: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: Engineer Shab, ghar banauna khojdai chu. Kunai eta ramro hola?
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35-444
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising, affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
13: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
14: केही नौलो
15: रोचक
14: अनि अझ मलाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
15: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
16: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
17: भञ्जन चौतारी
16: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
18: फुलको डाले डालेमा तिम्रो रूपको लाली
19: नेपाली चलचित्रका सदाबहार गीतहरू
20: मेरो
19: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Talk. It's 98.3 FM.
1: On Gibbs 98.3 FM.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara tip soera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: Hazur न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: and Bali Bob. Flashback. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
3: अनि नमस्कार किप्स 98.3 FM.
4: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा.
5: On KIPS 98.3 FM.

0: Life-Changing Quotes. हजार मिलको यात्रा एक कदमबाट सुरु हुन्छ। जबसम्म पहिलो कदम चाल्नुहुन्न, तपाईं कहीं पुग्नुहुन्न। यो भनाई हो लाओ त्सुको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे। पुरै 1 घन्टा 3 मुभिजका सुपरहिट गीतहरू।
2: 3 in 1
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: Kips 98.3 FM ma Gazal Sansar.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
9: नेपाली सुपर हिट्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
6: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तै रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-3544.

Life-Changing Quotes. विश्वास गर्नुहोस्, तपाईं सक्नुहुन्छ। हेर्नुहोस् त, तपाईं आधा बाटो कट्नु भइसक्यो। यो भनाई हो थियोडोर रुजवेल्टको।

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: द विकली काउन्टडाउन सो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स Classic Choice, Info House, Fresh Hits, and many more. Do tune into Weekly 10. Weekly 10.
6: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
5: On Kips 98.3.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: कार्यक्रम कलियुग टाइम
4: कलियुग टाइम्स एवरी डे 11 to 12

0: स्वस्थ जीवन, सुखी जीवन। हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईं सँग।
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज। बायोप्सी देखि ड्रेनेज सम्म, न्युड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ। तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: History of Rock.
13: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
14: KIPS 98.3 FM.
15: Are you ready for the big O?
12: This is In Box.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Sunau lo yaad, sunau lo geet. Bollywood golden hits. FM 98.3 megahertz ma
6: dil deewana bin sajna ke
5: aitwar ra mangalwar diuso 4 baje somwar ra shukrawar beluki 10 baje
7: tum ho akele hum bhi akele mana
5: purana bollywood sangeet ko jadoo tapai ki radio keeps fm ma

0: The Vice सुन्दै हुनुहुन्छ Kips FM 98.3 MHz Your Companion
1: Kips Time Check
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool
4: Keeps you alive
5: Keeps you entertained Kips 98.3 FM Your companion Your companion Your companion
6: Kips 98.3 FM को Bollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: world full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
1: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
4: अब इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
6: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-4235-888
8: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
12: भञ्जाङ चौतारी
11: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् विकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Welcome to hell.
1: यो खेल हो पैसाको पावरको अनि कुर्चीको तर सत्ता आफ्नै मुठीमा जे गरे नि आफ्नै मर्जी भयो नेता मन्त्री पुलिस प्रशासन आफ्नै कानुनमा आफ्नै शासन बोल्यो कि छोड्यो कि सक्यो गर्दिन कहिले नि भाषण

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: नेपाली पॉप फ्लैशबैक एवरी संडे एंड ट्यूजडे 10 पीएम थर्सडे 9 एएम एंड सैटरडे 5 पीएम
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक

Life-Changing Quotes. हिजोबाट सिक्नुहोस्, आजको लागि बाँच्नुहोस्, भोलिको लागि आशा गर्नुहोस्। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।

0: Presque sata o bene palvari so da hazar banda bari hotspot ruma free internet ko mazalin hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
8: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
7: on Keeps 98.3 FM.

नमस्ते मित्र, तपाईलाई स्वागत छ कार्यक्रम किप्स अनप्लग्ड मा। तपाई अहिले ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पेनियन। तपाईलाई साथ दिदैछु म युक्ता। तपाईले हामीलाई वर्ल्ड वाइड सुन्दै हुनुहुन्छ। हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत, साथमा हाम्रो पात्रो एपबाट पनि किप्स एफएम सर्च गरेर हामीलाई सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा यहाँले सुन्न सक्नुहुन्छ विभिन्न गायक तथा ब्यान्डका अनप्लग्ड गीतहरू। हाम्रा सम्पूर्ण सङ्गीत रुचाउने श्रोताहरूले यस कार्यक्रममा विभिन्न गायक तथा ब्यान्डका अनप्लग्ड गीतहरू अबको एक घन्टासम्म सुनेर रमाउन सक्नुहुनेछ। हाम्रा मनपर्ने कलाकारहरूले उहाँहरूको मनपर्ने नेपाली, अङ्ग्रेजी तथा हिन्दी अनप्लग्ड गीतहरू कार्यक्रममा अति नै मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नुहुनेछ। त्यसैले साथीहरू, अबको एक घन्टा हामीलाई साथ दिनुहोला र मनमोहक अनप्लग्ड गीतहरू सुन्नुहोला। आजको कार्यक्रममा पहिलो सिङ्गर हुनुहुन्छ सोहेब मानन्दर। उहाँले आफ्नो मिठो आवाजमा अनप्लग्ड गीत सुनाउनुहुनेछ। तपाईँ भने इन्जोय गर्नुहोला।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

ब्रेक पछि म युक्ता तपाईँलाई पुनः स्वागत गर्दैछु। तपाईँ अहिले किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै हुनुहुन्छ, द स्टेसन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड अनलाइन हाम्रो वेबसाइट www.kipsfm.com र हाम्रो पात्र एपबाट। हामीलाई फलो गर्नुहोस् हाम्रो इन्स्टाग्राम पेज र फेसबुक पेजमा। कार्यक्रम किप्स अनप्लग्डमा यहाँहरूले इन्जोय गर्दै हुनुहुन्छ पपुलर सिङ्गर्स र ब्यान्डहरूका रमाइला अनप्लग गीतहरू। सो गाइज, अब चाहिँ हामी अरू अनप्लग्ड सङ्ग्सहरू सुनेर रमाइलो गर्नेछौँ। अब भने हामी सुन्नेछौँ अनप्लग्ड सङ्ग्स कमलकेत छेत्रीको आवाजमा। गीत सुन्नुहोला, आई विल बी राइट ब्याक।

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Pure ek ghanta tinota movies ka superhit geet haru.
2: 3 in 1.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
5: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
6: Every Monday 5 p.m. and Friday 8 p.m.
7: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग
8: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
16: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
17: बेस्ट रोमांटिक हिंदी सॉन्ग
18: दिल दिया गल्ला करांगे नाल नाल
17: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 पीएम ट्यूसडे 6 पीएम
19: पहला नशा पहला खुमार
17: स्टेशन गिव्स एफएम 98.3 मेगाहर्ट्ज़

0: Okay, so that was lovely unplugged songs. वहाँहरुका unplugged songsहरु कस्तो लाग्यो त साथीहरु? मलाई त निकै नै रमाइलो लाग्यो र I hope तपाईहरुलाई पनि वहाँहरुका unplugged songsहरु मिठो लाग्यो होला. So guys, it's time to wrap up the show for today. अर्को हप्ता I will be back with more sweet unplugged songs. अरू एपिसोडहरूमा पनि यहाँले मलाई साथ दिनुहुनेछ यो मलाई विश्वास छ. सो साथीहरू विल बी ब्रिङ्गिङ टु यु मोर अनप्लग्ड सङ्ग्स फ्रम डिफरेन्ट सिङ्गर्स. कार्यक्रम किप्स अनप्लग्ड कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव दिनुहोला. हाम्रो फेसबुक पेज र इन्स्टाग्राम पेज सधैँ यहाँहरूको प्रतिक्रियाको पर्खाइमा रहनेछ. साथीहरू यदि यहाँहरूको पनि ब्यान्ड छ या तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ भने तपाईँले पनि अनप्लग्ड गीतहरू हामीलाई पठाउन सक्नुहुनेछ. साथीहरू त्यसको लागि यहाँले हाम्रो फेसबुक पेज किप्स एफएम 98.3 MHz मार्फत सम्पर्क गर्न सक्नुहुनेछ. सो गाइज, अन द्याट नोट, इट्स टाइम फर मी टु ऱ्याप अप द सो. ओके मित्र, अब म युक्तालाई पनि आज्ञा दिनुहोला अनि सुन्दै गर्नुहोस् किप्स एफएम 98.3 MHz, योर कम्पानियन.
1: Life-changing quotes. तपाईमा हिम्मतको कमी छैन भने जुनसुकै काम पनि सम्भव छ. यो भनाइ हो जेके रोलिङको.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz.
0: क्लासिक हिन्दी पप टाइम.
3: चलने लगी है हवाएं, सागर भी लहराए.
0: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 1 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok

0: यो हो गिफ्ट्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
3: बेस्ट रोमांटिक हिंदी सॉन्ग बेस्ट रोमांटिक हिंदी सॉन्ग्स एवरी संडे 9 पीएम ट्यूसडे 6 पीएम
4: पहला नशा पहला खुमार
3: स्टेशन गिव्स एफएम 98.3 मेगाहर्ट्ज
4: नया प्यार है नया इंतजार
5: व्हाट्स द सीक्रेट टू सक्सेस
6: सिंपल से यस टू रेडियो एडवर्टाइजिंग
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-3544
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: बाबु पानी को बिल तिरिदे
12: ल तिरिदे
13: बाबु बत्ती को बिल तिरिदे आज
12: ल ल तिरिदे
11: दादा इन्टरनेट को पनि लास दिनु है आज
12: ल त्यो पनि तिरिदे
11: तर सबै कुरा यति छिटै कसरी तिरिस
12: किनकि मसँग हाम्रो पात्र छ
13: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
12: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Sunaulo yaad, sunaulo geet. Bollywood golden hits. Keeps FM 98.3 megahertz ma. आइतबार र मङ्गलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स एफएममा।

0: life-changing quotes. हो, तपाईं जित्नको लागि जन्मनु भएको हो तर जित हात पार्नको लागि तपाईले जितको योजना बनाउनु पर्छ जितको तयारी गर्नु पर्छ र जितको आशा राख्नु पर्छ यो भनाई हो जिग जिगलरको
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Amilai Sunnuhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Ko.
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: फुलको डाले डालेमा तिम्रो रूपको लाले
14: नेपाली चलचित्रका सदाबहार गीतहरू
15: मेरो
14: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.

life-changing quotes. संघर्ष गर्न छाडेको दिन मानिस मरे तुल्य हुन्छ। यो भनाई हो हुई न्यूटन को।

0: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
2: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Kips FM 98.3 MHz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीत को जादू तपाईंकी रेडियो किप्स एफएम मा.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तै रहेछ.
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
7: के भयो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: Classic Hindi Pop Time.
13: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
12: Classic Hindi Pop Time at Kips FM 98.3.

0: Life-changing quotes. जबसम्म तपाई पहिला आफैमा खुसी हुनुहुन्न तबसम्म तपाईलाई कसैले पनि खुसी बनाउन सक्दैन।
1: This is History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
4: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on Kips 98.3 FM.
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted. Kips Most Wanted.
6: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: पुरै एक घन्टा तीनवटा मुभिजका सुपरहिट गीतहरू
3: थ्री इन वन
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Bollywood Golden Hits.

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station Kips FM 98.3 megahertz
5: Join our community on Facebook for the latest updates and all the music you love
4: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 megahertz and hit that follow button today
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-012-35-888
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
16: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: राजा मतिवा मती नएवा नि पुछि चंगुटु खेले
19: नेपाल भाषाया न्याय पुछि चौमेत
4: सुथेया 6:30 नि से 7 बजे तक Station Kips FM 98.3 MHz.
18: L-
20: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
21: Yoho Kips FM 98.3 megahertz.
22: Bollywood Golden Hits.

0: This is
1: Hips 98.3 FM, your companion.
2: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला हिप्स मोस्ट वान्टेड हिप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: केही नौलो
5: रोचक
4: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
5: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: बेस्ट रोमान्टिक हिन्दी सङ्ग
4: रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
3: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps 98.3 FM. Yo ho. Music Mazza, Music Mazza.
6: नमस्कार श्रोता मित्र म युक्त तपाईँलाई स्वागत गर्दैछु कार्यक्रम म्युजिक मजामा हजुर श्रोता मित्र म्युजिक मजामा हामी सुन्ने गर्दछौँ फिल्मी नन फिल्मी पुरानो नयाँ सबै किसिमका नेपाली गीतहरू र यस कार्यक्रममा हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि अगाडि राख्ने नै छु तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेसन द्याट keeps you cool, keeps you alive and keeps you entertained. Hamro online address ho www.kipsfm.com. Yes, address dwara tapaile hamlai online sunna saknu huncha sansar ko kahi bata pani ra tapaile hamlai sunna saknu huncha app hamro patra bata pani. All right, shrota mitra hami aba pahilo geet sunechau pahilo geet aajako lagi yes program ma raheko cha railway ma yes geet ko singer hununcha तृष्णा गुरुङ लिरिक्स र कम्पोजिसन पनि तृष्णा गुरुङको नै रहेको छ म्युजिक अरेन्जमेन्ट रहेको छ बिजु कर्माचार्य र सन्नी सुनमको मिक्सिङ मास्टरिङ भनिरहेको छ बिजु कर्माचार्यको

हजुर श्रोता मित्र, हामीले भर्खरै कृष्ण गुरुङको आवाजमा सुन्यौँ गीत रेलैमा। अब फेरि हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ तिमीलाई बाई सिङ्गर रुबेन भुजेल। लिरिक्स र कम्पोजिसन यस गीतमा रहेको छ उज्जवल दियालीको। म्युजिक प्रड्युसर हुनुहुन्छ मयङ्क सोलान्की।

0: ऑलराइट श्रोता मित्र, हमने सुने गीत्ती मिलाए सिंगर रुबेन भुजेल को आवाज में। अब कार्यक्रम में पालो भाई से की कुछ सेगमेंट यूट्यूब धमाका को।
1: यूट्यूब धमाका धमाका
0: हजुर, युट्युब धमाकामा हामी युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत सुन्ने गर्दछौँ। सो यस सेगमेन्टमा आज गीत रहेको छ सिक्का नोटैमा। हजुर, यस गीतमा भोकल्स दिनुभएको छ मेलिना राई र समीर खरेलले। लिरिक्स डी कार्कीको रहेको छ, म्युजिक समीर खरेलको रहेको छ, म्युजिक प्रडक्सन रिकेश गुरुङ किजले गर्नुभएको छ भने मिक्सिङ र मास्टरिङ रहेको छ रिकेश गुरुङ किजको नै। अलराइट श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म एकता पुनः उपस्थित हुनेछु र अरू पनि थुप्रै रमाइलो रमाइलो गीत तपाईँको लागि लिएर आउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज, ट्युन इन गर्दै रहनुहोला।

0: कार्यक्रम कलियु टाइम
1: Hollywood Times, every day, 11 to 12 p.m.

0: Azure Computer UPS has no more backup time as before. Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-512-35-444
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: कार्यक्रम कलियुग टाइम
10: Hollywood Times, every day, 11 to 12 p.m.

विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: Chips 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: श्रोता मित्र आई एम ब्याक आफ्टर द्याट सर्ट कमर्सियल ब्रेक म हुँ आरजे युक्ता तपाईँ ट्युन्स इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत र एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अनलाइन संसारको कुनै पनि ठाउँबाट ओके श्रोता मित्र अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो सेगमेन्ट के छ नयाँको
0: के छ नयाँ के छ नयाँ
1: हजुर यस सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रमाइलो रमाइलो नयाँ नयाँ गीतहरू वेल यस सेगमेन्टको आज पहिलो गीत अब हामी सुन्न जाँदैछौँ गीत रहेको छ झ्याम्पा र यो गीत मुभी मालती मङ्गलेबाट रहेको छ यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ रामकृष्ण ढकाल र मेलिना राई लिरिक्स राजेन्द्र थापाको रहेको छ म्युजिक डाइरेक्टर हुनुहुन्छ राजु राज शिवाकोटी अरेन्जर हुनुहुन्छ श्याम श्वेत र शैली

हजुर श्रोता मित्र, केही छ नयाँ सेगमेन्टमा हामीले भर्खरै सुन्यौ गीत भो भो बाई सिङ्गर्स मिस्टर भान्जा एन्ड सुमिना लो। फेरि पनि केही छ नयाँ सेगमेन्टको अब हामी अर्को गीत सुन्नेछौ। गीत रहेको छ रूपा, यस गीतमा भोकल रहेको छ सुमन भण्डारीको, लिरिक्स र म्युजिक अबिन थापा मगरको रहेको छ भने म्युजिक प्रोडक्सन रहेको छ ज्यान रिक्सको।

हजुर श्रोता मित्र, के छ नयाँ सेगमेन्टमा हामीले भर्खरै सुन्यौँ गीत रूपा बाई सुमन भण्डारी। वा यही सेगमेन्टमा हामी फेरि अर्को गीत सुन्नेछौँ। गीत रहेको छ तिमी आऊ ल। हजुर, यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ युनिश शाही। मिक्सिङ र मास्टरिङ फुसिलको रहेको छ भने प्रडक्सन रहेको छ निकेश कार्कीको। वेल, यो गीत अब हामी सुन्नेछौँ र कार्यक्रममा यस गीतपछि पालो हुनेछ सेकेन्ड कमर्सियल ब्रेकको। ब्रेकपछि म युक्ता फेरि पनि कार्यक्रम म्युजिक मजामा आउने नै छु र अरू पनि थुप्रै गीतहरू लिएर तपाईँको लागि म राख्ने नै छु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई चेन्ज नगर्नुहोला।

0: espresso saat awak Nepal beri itu dah hajar bandar beri hotspot rumah free internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my world link and always stay connected wherever you are.
2: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
3: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी
4: Best romantic Hindi song.
5: Best romantic Hindi song.
4: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
6: Pehla nasha, pehla khuma.
4: Station Gifts FM 98.3 MHz.
6: Naya pyar hai, naya intezaar.
7: तपाईं सुन्दै हुनुहुन्छ
8: के
7: ई
8: बी
7: एस
4: किप्स 98.3 एफएम योर कम्पानियन
9: किप्स 98.3 एफएम मा यो हो म्युजिक मज्जा म्युजिक मज्जा
10: ओके श्रोता मित्र आई एम ब्याक अगेन आफ्टर द्याट ब्रेक म हो आरजे युक्ता तपाईँ सुन्दै हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेसन द्याट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक मज्जा हजुर यस कार्यक्रममा तपाईँ सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र हामीलाई तपाईँले अनलाइन संसारको कुनै पनि ठाउँबाट सुन्न सक्नुहुन्छ एप हाम्रो पात्रबाट वा हाम्रो अनलाइन एड्रेस kipsfm.com पनि सुन्न सक्नुहुन्छ ओके श्रोता मित्र हामी सुन्नेछौँ अर्को एउटा रमाइलो गीत गीत रहेको छ नगर न जोक यस गीतमा आवाज रहेको छ सन्ता गुरुङ र मेलिना राईको लिरिक्स मिलन विष्टको रहेको छ म्युजिक र अरेन्जमेन्ट रहेको छ आशिष अविरलको मिक्सिङ र मास्टरिङ गर्नुभएको छ एचबिएन

तपाईँ श्रोता मित्र दाँतको सङ नगर न चोक शान्त गुरुङ र मेलना राईको आवाजमा अब फेरि पनि हामी अर्को गीत सुन्नेछौँ. गीत रहेको छ भाग्यमानी. यस गीतमा भोकल म्युजिक र पर्फर्मेन्स रहेको छ छेवाङ लामाको. म्युजिक प्रड्युस गर्नुभएको छ बिटु सञ्जालले.

प्रिय श्रोता मित्र, हामीले भर्खर सुन्यौं गीत भाग्यमानी, छिमाङ लामाको आवाजमा। वेल, अब कार्यक्रम म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ। अब यस कार्यक्रमको लास्ट गीत हामी सुन्नेछौँ। गीत रहेको छ तिमी बिना। यो गीत मुभी कुमारीबाट रहेको छ। यस गीतमा भोकल रहेको छ केहर सिंह लिम्बूको, लिरिक्स सुमन तामाङले दिनुभएको छ, कम्पोजिसन रहेको छ सुमन तामाङ र केहर सिंह लिम्बूको, अडियो प्रोडक्सन मिक्सिङ मास्टरिङ रहेको छ स्टार रिजानको। ओके श्रोता मित्र, अब यो गीत तपाईँको लागि राख्नेछु। यो कार्यक्रमको अन्तिम गीत पनि हुनेछ। श्रोता मित्र, हामीलाई फलो गर्न नबिर्सिनुहोला हाम्रो फेसबुक पेज, इन्स्टाग्राम पेज र टिकटकमा। ओके, यति भन्दै अब म युक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु। नमस्कार।

life-changing quotes. मान्छे जन्मले होइन कर्मले महान हुन्छ।

0: 하셔야 매일 부세종입니다.
1: 수태야 6:30-7:00 तक. Station KIPS FM 98.3 MHz.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक, सधैं तपाईंसँग.
6: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर
10: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-98-012-35-444
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
0: KIPS FM 98.3 MHz, your companion.
15: The radio of new generation.
16: Babu, पानीको बिल तिरिदे ल
17: ल तिरिदे
18: बाबु बत्तीको बिल तिरिदे आज
17: ल ल तिरिदे
16: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
17: ल त्यो पनि तिरिदे
16: तर सबै कुरा यति छिटै कसरी तिरिस
17: किनकि मसँग हाम्रो पात्र छ
18: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
17: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: life-changing quotes. जिंदगी लामो छ, साथी बनाउँदै गर्नुस्, मन मिलोस वा नमिलोस, हाथ मिलाउँदै गर्नुस्।
1: History of Rock.
2: Monday 3 p.m. only on Keeps FM 98.3 MHz, your companion.

0: 6 with Subisu Suraksha.
1: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888
4: राजा मतिवा मतिनायेवा ने पुछे जांगुटु खेले
1: नेपाल भाषा या न्याय पुसी चौमेता
5: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
6: फुलको डाले डाले मा तिम्रो रूपको लाले
0: नेपाल चलचित्रका सदाबहार गीतहरू
7: मेरो
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइभ
5: किप्स यू एन्टरटेन Kips 98.3 FM, your companion, your companion, your companion.
6: On Kips FM 98.3, this is Weekly 10. This week's number 10.
7: Song.
8: Enjoy the show.
7: Artist
8: Henry Lau.

0: this week's number 9.
1: Song:
2: Girl Like Me.
1: Artist:
2: Pink Pantheress.

0: this week's number five.
1: Song
2: Boom Pala.
1: Artist
2: Lee Seraphim.

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग।
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
0: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युरुल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
4: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: नेपाली पॉप फ्लैशबैक
4: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
8: KIPS 98.3 FM, your companion.
9: On KIPS FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
4: Song
1: Lemonade.
4: Artist
1: Espa.

0: this week's number two.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: Life-Changing Quotes。जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरू देख्छन्, हार्ने लक्षण भएको व्यक्तिले समस्याहरू देख्छन्। यो भनाई हो ज्याक क्यानफिल्डको।
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स। कीप्स एफएम 98.3 मेगाहर्ट्ज़। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा।
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
10: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
11: Epson M-Series printers. Primarily for crisp, quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a 1-year warranty or 50,000 prints.
12: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
13: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
14: द वर्ल्ड फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल। आर यु मिसिङ आउट ट्रेन्डिङ इङ्ग्लिस हिट्स? इफ यस, द रेडियो अफ न्यू जेनेरेसन प्रेजेन्ट्स व्हाट्स Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Keeps FM 98.3 megahertz. Never miss.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Sataco 10 utkrishth geetharuko countdown show.
7: Keeps most wanted.
8: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पेनियन ट्युनिन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एन्टरटेन कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ हामी काउन्टडाउन गर्ने गर्दछौँ र दुईवटा सेगमेन्ट्सका गीतहरू पनि सुन्न सक्नुहुन्छ फ्ल्यास ब्याक एन्ड माई चोइस सेगमेन्टका गीतहरू नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ र म निजोल छु तपाईँको साथमा वर्ल्डलाई तपाईँले सुन्नुको लागि kipsfm.com हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ kipsfm 98.3 मेगाहर्ज अब लाग्छौँ हामी नम्बर 10 गीततर्फ र नम्बर 10 गीत रहेको छ के छ खबर हिरोनी बाई चक्रबम एन्ड दीपिका बयम्बु मगर एन्ड सन्तोष परियार लिरिक्स रहेको छ जया खाती एन्ड चक्रबमको भने म्युजिक दिएका छन् चक्रबमले अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले सुन्छ नम्बर 10 के छ खबर हिरोनी
9: किस्मत वान्टेड नम्बर 10

अब कार्यक्रममा लागौ नम्बर 9 तर्फन नम्बर 9 मा केटी पोस्यो माया बस्यो गाउँदैछन् आशिष अविरल एन्ड अस्मिता अधिकारी. लिरिक्स रहेको छ एक नारायण भण्डारीको. म्युजिक मिक्स मास्टरिङ गरेका छन् आशिष अविरलले. नम्बर 9 मा सुन्छौ केटी पोस्यो माया बस्यो.

0: अब नम्बर आठको पालो छ. नम्बर आठमा यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स एन्ड म्युजिक रहेको छ सौगात शेष अनुरागीको. भने अरेन्ज गरेका छन् विष्णु तामाङले, मिक्स मास्टर गरेका छन् कुमार सानो पुनले. सुन्छौ नम्बर एटमा चिसो चिसो झरी.
1: Kids must wanted number 8.

0: अब नम्बर सेभेन को पालो छ. नम्बर सेभेन मा यो साता रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. लिरिक्स म्युजिक र ऱ्याप गाएका छन् जगत तिरुवाले. अरेन्ज मिक्स मास्टर गरेका छन् जीवन बदुले. सुन्छौ नम्बर सेभेनमा सिटी बजाउँदै.
1: इफ मोस्ट वान्टेड नम्बर सेभेन.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-88-8 98-012-35-888
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
13: बाबु पानीको बिल तिरिदे ल
14: ल तिरिदे
15: बाबु बत्तीको बिल तिरिदे आज
14: ल ल तिरिदे
13: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
14: ल त्यो पनि तिरिदे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ
14: तर पेमेन्ट कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन शो
1: लिस्ट मोस्ट वान्टेड
2: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड र म निजल छु तपाईँको साथमा. कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू काउन्टडाउन सुन सक्नुहुन्छ. म निजल छु तपाईँको साथमा र फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइरहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. अहिले पनि हामी लाग्दैछौँ नम्बर 6 तर्फ. नम्बर 6 तिमी यति राम्री छौ कि गीत रहेको छ प्रमोद खरेल एन्ड अनु चौधरीको आवाजमा. लिरिक्स एन्ड म्युजिक रहेको छ विमल अधिकारीको. अरेन्ज गरेका छन् कमल सौरागले. मिक्स मास्टरिङ गरेका छन् कुमार राणाले. नम्बर 6 सुन्छौ तिमी यति राम्री छौ कि.

0: अब नम्बर फाइभको पालो छ. नम्बर फाइभमा माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी. म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ. एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगीले. नम्बर फाइभमा सुन्छौ माया छ मनमा छ.
1: Kiss Most Wanted number 5.

0: ओके, काउन्टडाउन जारी रहेको छ नम्बर फोर तर्फ लागो र नम्बर फोरमा टुक्राएर मेरो माया भाइ मेलिना राई रहेको छ. लिरिक्स रहेको छ सुजन कोइरालाको, म्युजिक दिएका छन् ऋषि निरौलाले, म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले भने मिक्स मास्टर गरेका छन् कुमार राणाले. सुन्छौ नम्बर फोरमा टुक्राएर मेरो माया.
1: Kids must wanted number 4.

0: हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ. पहिलो सेगमेन्टको नाम भनिरहेको छ फ्ल्यास ब्याक. फ्ल्यास ब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछु. आज ल्याएको छु गीत तीन पाते बाय सुजन चापागाई एन्ड विद्या तिवारी.
1: फ्ल्यास ब्याक

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: टिप्स 98.3 FM मा गजल संसार।
6: मुझसे मिलने शमा जलाकर आज महल में आज
5: गजल संसार।
6: गम का खजाना तेरा भी है मेरा भी।
1: हर एक शनिवार बिल्की 10 बजे
7: Keeps FM 98.3 megahertz your companion, your companion, your companion.
8: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
9: Keeps most wanted

दोस्रो अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पनीमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. र म निचल छु तपाईँको साथमा. र तपाईँले कार्यक्रमलाई चाहिँ वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ kipsfm.com हाम्रो पात्रो एप प्रयोग गरेर. त्यस्तै हामीलाई फलो गर्नुहोला इन्स्टाग्राम, फेसबुक, टिकटकमा किप्स एफएम 98.3 मेगाहर्ज हाम्रो आइडी रहेको छ. पक्कै पनि फलो गर्नुहुन्छ हामीले आशा लिएका छौँ. अहिले पनि चाहिँ हामी नम्बर 3 तर्फ लाग्छौँ. नम्बर 3 तर्फ लाग्ने बेला भइसकेको छ र नम्बर 3 मा यो विक रहेको छ इटालीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको भने कम्पोजिसन रहेको छ लक्ष्मण सिसको. म्युजिक दिएका छन् अर्जुन कटुवाले भने मिक्स मास्टर गरेका छन् पुखराज सुङकारले. सुन्छौ नम्बर 3 मा इटालीको बजारमा.

0: नम्बर टूको पालो छ. नम्बर टूमा यो विक रहेको छ पिआरई बाई बियोन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान. कम्पोजिसन एन्ड लिरिक्स रहेको छ बियोन्डको, मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले. सुन्छ नम्बर टूमा पिआरई.
1: Gibbs Most Wanted Number 2.

0: ओके अब भने चाहिँ कार्यक्रममा हामी लाग्दैछौँ हाम्रो सेगमेन्ट माई चोइस सेगमेन्टमा, र माई चोइसमा आज मैले ल्याएको छु मनका कुरा बाई शाश्वत खड्का।
1: My choice.

0: Okay, friends, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 मा रहेको छ के छ खबर हिरोनी बाई चक्रबाम. Number 9 मा रहेको छ केटी पछि माया बसे बाई आशिष अभिरल एन्ड अस्मिता अधिकारी. Number 8 मा रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. Number 7 मा रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. Number 6 मा रहेको छ तिमी यति राम्री छौ कि बाई प्रमोद खरेल एन्ड अनु चौधरी. Number 5 मा रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन. Number 4 मा रहेको छ टुक्रा आएर मेरो माया बाई मेलिना राई. Number 3 मा रहेको छ इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गंगा कडेल. एन्ड नम्बर 2 मा रहेको छ पिआरी बाई बियोन ब्रिजेस एन्ड अबु द रियल म्यान. ओके, रिक्याप पनि गऱ्यौँ. अब नम्बर 1 को सङ पनि रिभिल गर्ने बेला भइसकेको छ र काउन्ट डाउनको हाम्रो डेस्टिनेसन तर्फ लाग्दैछौँ. नम्बर 1 तर्फ. नम्बर 1 मा यो विक रहेको छ प्रमोद खरेलको आवाजमा रहेको छ सलला कर्णाली, अनि सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको. लिरिक्स एन्ड म्युजिक भने दिएका छन् सुरज थापाले, भने म्युजिक अरेन्जमेन्ट रहेको छ प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाको. सुन्छ नम्बर 1 को सङ सलला कर्णाली र यो गीत प्ले गर्न चाहन्छु र सँगसँगै बिदा माग्ने समय पनि भइसकेको छ. समय धेरै कम छ हामीसँग र कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव पक्कै पनि हामीलाई पठाउनुहोला. फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, त्यस्तै टिकटक र इन्स्टाग्राममा पनि हामीलाई भेट्न सक्नुहुन्छ. र यति भन्दै आजको लागि म निजल पनि बिदा हुन चाहन्छु. नमस्कार, टेक केयर, बाई. सुन्दै गर्नुहोला किप्स एफएम 90.3 MHz.
3: किप्स मोस्ट वान्टेड नम्बर 1.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु गिफ्ट 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र गिफ्ट 98.3 FM मा
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
2: KIPS FM 98.3 MHz, your companion.
6: The radio of new generation.
7: Amilai Sunhos, www.kipsfm.com Marfat. Just tune in, radio naya generation ko.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: पुरै एक घंटा तीनवटा मुभीज का सुपरहिट गीतहरू
11: थ्री इन वन
2: Every Saturday 9 a.m. and Thursday 6 p.m.
12: Sinu aankho ki masti mastane hazaar
13: Kips 98.3 FM ma Gazal Sansar
14: Mujhse milne shama jala kar aaj mahal mein aaj
13: Gazal Sansar
14: Gum ka khazana tera bhi
15: हरेक शनिबार बेलुकी 10 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: आउँछ तिम्रो याद आउँछ तिम्रो याद आउँछ तिम्रो याद आउँछ
1: नेपाली पप फ्ल्यासब्याक

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में आज
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: Gibbs 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।